0: वाह वाह, बहुत अच्छा जी, जबरदस्त जबरदस्त सायरा जी, छा गई है। थैंक यू
1: सो मच, आपने मुझे टाइम दिया,
0: बहुत शुक्रिया, बहुत शुक्रिया, थैंक यू, अल्लाह
1: हाफिज़।
0: ओके जी, मैडम सायरा थी और बहुत अच्छी इन्होंने नात सुनाई, और क्या बात है, आज बड़ी बड़ी अच्छी पोइट्री आ रही है। रहमान अनवर की मौजूदगी में शायरी पढ़ना एक मुश्किल काम है, क्योंकि रहमान अनवर बाद में बहुत सारी जो है ना गलतियां निकालते हैं हमारी, और गलती को कहते हैं गलती क्यों बोलते हो, और गलती क्यों नहीं बोलते, मैं कहता हूँ क्योंकि सारे गलती बोलते हैं, इसलिए मैं भी गलती बोलूँगा, मैं गलती नहीं बोलूँगा, तो जो मर्जी कर ला।
2: अच्छा नहीं, मेरा इसमें थोड़ा सा अब स्टांस चेंज हुआ है।
0: आपका चेंज हुआ है?
2: उसकी वजह ये है कि
0: आपका कैसे चेंज हुआ है?
2: ये जो उर्दू जबान है, ये खालिसतन सिर्फ और सिर्फ एक उर्दू के जो अल्फाज है वो मौजूद नहीं है, इसमें बहुत सारी जबानों के हैं, और जैसे जैसे वक्त आगे बीतता चला जा रहा है, इलाकाई जिस जिस तरह से कोई भी लफ्ज़ अदा करते हैं वो भी उर्दू में शामिल होता चला जा रहा है, तो उसमें अब काफ़ी गुंजाइश रहने लगी है। गलती भी आप कह सकते हैं, गलती भी कह सकते हैं।
0: जबान की तरक्की
2: जी,
0: उसकी तदरीज, जो तरक्की के मनाजिल है ना,
2: यस,
0: उसका सफर इसी तरह से तय,
2: इसी तरह से तय होता है।
0: वो जबान अंग्रेजी है, फारसी है, अरबी है या उर्दू है,
2: यस बिल्कुल,
0: उसमें नए अल्फाज की शमूलियत इसी तरह से होती है, नए अल्फाज का शामिल होना, नए लहजे और
2: तलफ्फुज़ के साथ,
0: और जो राइजुल वक्त होता है
2: जी हाँ,
0: उसी को फिर
2: एक्सेप्ट कर लिया जाता है,
0: की जो डिक्शनरी होती है
2: उसमें डाल लिया जाता है,
0: लुगत में शामिल कर लिया,
2: बिल्कुल ऐसे ही है। अब इसलिए मेरा थोड़ा सा, आपने देखा होगा कि बहुत सारी ऐसी चीजें होती हैं जिसमें अक्सर लोग मुझे कह भी देते हैं, अब तो मेरे लिस्टनर्स भी मुझे कह देते हैं कि अब आप जरा ठीक हो गए हैं यानी कि अब आप आसान अल्फाज भी शामिल करने लगे हैं कि वो हमें समझ में आने लगे हैं, वो मुझे अच्छा लगता है, अब मजा आता है।
0: आज मुझे अंसारी साहब ने कॉल की ना, वो कहते मैंने करेक्शन कराए, कहते आप कल से पढ़े गुलाब, गायन बोल रहे हैं, मैंने कहा वो गुलाब ही है लेकिन बोला गुलाब जाता है तो आप गुलाब कहें, मैं फिर भी बोलूंगा गुलाब।
2: हाँ, अब देखिए, अगर आप जाएंगे किसी हलीम वाली दुकान पे,
0: आप जाके क्या कहते हैं,
2: और वहां पे जाके अगर आप ये कहेंगे
0: दे दे भाई,
2: हलीम दे दे या लहीम दे दे, तो वो कहेंगे भाईजन ये दरअसल हमारे पास नहीं होता, यही है भाईजन जो आप ये कूट रहे हैं ना, यही है, वो कहेंगे भाईजन ये हलीम है, प्लीज साडा कारोबार खराब कर,
0: हलीम है कि जे लेनी जे ते ले लो, पाए दलील नहीं होती
2: साडे को, दलील भी ले लो पावे कि हलीम ही है।
0: अरे अब हम दुकान पे जाते हैं, क्या कहते हैं यार, गुलाब दा फूल है ही। अब गैन और गाफ में ना एक दूसरे के साथ
2: फुल मोतिया दा मार के
0: एक ही
2: है, ये क्या है,
0: वो कहना एक फुल मोतिया दा गमले समेत मार के जगा नहीं सोनी है, क्योंकि
2: फुल नाल होया यानी उठ सकदा, यानी चेक करो ओदी तखलीक, ओदा ख्याल चेक करो कि वो चाह रहे हैं कि मैनू ना गुलाब दे नाल जगाया जाए, एदा
0: मतलब मेरे जैसा बंदा सुता होए फुल मारन नाल नहीं उठेगा जो तक गमले समेत ना होए। आप गमले के साथ फूल मारेंगे, बिल्कुल यकीन
2: है, इतने भी नाजुक मिजाज तो नहीं है ना हम के हल्की सी नरमो नाजुक फूल की पत्तियां ऐसे निछावर और हम उठ जाए, हमें तो लगेगा ख्वाब में जैसे शायद हम कहीं सफर कर रहे हैं फूलों की ये बादलों की जो रुई के गाले हैं इनके ऊपर सफर कर रहे हैं ऐसा
0: लगेगा। मुझे आवाज दे ले,
2: मुझे आवाज दू,
0: मुझे आवाज दे लेना, ऐसी कोई हरकत करो मुझे आवाज दे।
2: अरे वाह,
0: कभी जब आंख
2: जब भी मैंने आपसे कहा है कि मुझे आवाज दे लेना, उस वक्त आप देते हैं कभी कभी आपको कहा भी है मैंने कि सब्सक्रिप्शन ले रही है कभी आप कॉल नहीं करते, कभी आप याद ही नहीं आता उस वक्त, मैं आपको इस वक्त याद आता हूं, मैं ऐसे ऐसे नहीं होता, ये दोस्ती नहीं होती कि उस वक्त भी याद करना होता
0: है। कहानियां सुनाने का मजा आता है
2: मैंने कल ना तीन बार हंसी अपनी कंट्रोल की, एक लफ्ज आ गया था बीच में, वो लफ्ज जैसे ही आता था ना तो मैं वो बार बार आ रहा था, तो मैंने कंट्रोल की, फिर मैंने कहा नहीं, मैंने माइक बंद करके मैं एक बार खूब हंसिया, कुछ देर बीजेम चलता रहा, फिर उस तो मैं ठीक होके वापस आया।
0: लोग कहते हैं आप दोनों जब इकट्ठे होते हैं ना फिर बस प्रोग्राम तो बढ़ गया।
2: नहीं वो उसके बाद उसको चार चांद लगते हैं क्योंकि वो फिर मजा आता
0: है, फिर आप जो है ना ट्रैक पे टॉपिक पे नहीं होते, फिर पता नहीं कहां से कहां चले।
2: अच्छा इन दिनों मैं रंगों के हवाले से जो आपकी ये जो इन्फॉर्मेशन हैं, आपकी मालूमात हैं, इसको बहुत इंजॉय कर रहा हूँ। पिछले भी मैंने प्रोग्राम में आप रंगों के हवाले से मैंने कुछ देर के लिए सुना, मुझे इतना मजा आया, یہ واقعی میں فلسفیکلی یہ بات سائیکولوجیکلی یہ بالکل پروون ہے کہ واقعی میں ایسا ہے؟ بہت.
0: اس لیے آپ کی پرسنالٹی کیا ہے, آپ ہر کسی کے سامنے کھلنا پسند
2: نہیں کھلنا پسند کرتے. ابھی یہی میں سن رہا تھا تو میں نے سوچا کہ یہ پائن مینو انڈائریکٹلی تری جھگڑا کہ انہوں بڑا مسٹیریس رہنا پسند ہوتا ہے, یہ چاہتے ہیں کہ بس ان کو کوئی جان نہ پائے, سمجھ نہ پائے, اتھارٹی ان کو پسند ہوتی ہے. بس میں نے جو کہہ دیا, میں نے کہا ادھر جانے جانے میں واپس نہ چلا جاؤں,
0: جو میں نے کہہ دیا وہ کر دو ابھی کرو, میں دیکھ رہا ہوں.
2: اس میں سٹار کا بھی تھوڑا سا عمل دخل ہو سکتا ہے. یس
0: سٹار کا بڑا عمل دخل ہوتا ہے.
2: اور ایسے مت ہنسو, ایسے مت ہنسو, ایسے مجھے لوگ کہتے ہیں ایسے مت ہنسا کرو.
0: سجاد علی لاڈلا کہتے ہیں مجھے آواز دے لینا,
2: آواز دے لینا.
0: کبھی جب آنکھ چھلکے تو
2: ہائے,
0: کبھی جب دل نہ سنبھلے تو مجھے آواز دے لینا, مجھے آواز دے لینا. کبھی جب دور ہو کوئی, بہت مجبور ہو کوئی, کوئی آواز نہ دے تو مجھے آواز دے لینا. کوئی آنسو نہ پونچھے تو, کوئی ہنسنے سے روکے تو, کوئی تم کو ستائے تو مجھے
2: آواز دے لینا,
0: آواز
2: دے, واہ واہ,
0: مجھے آواز دے لینا. لیکن ہم اور طرح سے آواز دیتے ہیں, ہم جب کوئی کاروائی کر کے آتے ہیں پھر آواز دیتے ہیں, اوئے تینوں پتہ ہی, تینوں پتہ آج کی ہویا ہے یار, اترا میں تینوں دس, تینوں پتہ ہی نہیں آج کی ہویا ہے, کوئی سوندا تے نہیں پیا
2: اس وقت. دل یہ چاہتا ہے کہ مطلب باقی سارے جتنے بھی خیالات ہوتے ہیں نا, وہ ایک سائڈ پہ کر کے بندہ صرف وہ بات سنے, اتنا مزہ آتا ہے میں آپ کو بتا نہیں سکتا جب یہ کہانی سنانا شروع کرتے ہیں نا. اچھا کہانی یہ ایسے نہیں ہوتا کہ وہ انسان کا دماغ کہیں اور چلا جائے, لیکن وہ اتنی انٹرسٹنگ ہوتی ہے, دل چاہتا ہے کہ اس کہانی کے اندر یعنی کہ ہم اپنے آپ کو بھی محسوس کریں. کبھی کبھی یہ اس طرح سے کہتے ہیں کہ لگتا ہے کہ جیسے یہ نہیں ہے اس کریکٹر میں, کیمرہ آپ کی طرح بھی ہے نا, یہ آپ نے ایکشنز نہیں کرنے, بس میں آپ کو کہہ رہا ہوں.
0: رضا تاری کہتے ہیں مجھے لگتا ہے سر اسد آپ کو گرے کلر پسند ہے. بالکل جی, آج میں نے گرے کلر پسند کر لیا, مجھے گرے کلر کا بھی پسند آیا. اور رحمان بھائی آپ کو سارے سلام دے رہے ہیں مدینہ,
2: وعلیکم السلام, تھینک یو ویری مچ, تھینک یو ویری مچ.
0: باقی سارے اور ارباب علی سارے آپ کو سن رہے ہیں, سارے
2: بہت شکریہ, تھینک یو ویری مچ, تھینک یو ویری مچ.
0: بہت اچھا لگا آپ نے رحمان بھائی کو جب بھی ڈالی ہے, بہت آپ کو فیلنگ کیسی آئی یہ تو نہیں بتاؤں گا, اعتراض کی بات ہے. السلام علیکم,
2: اکیلے میں.
3: السلام علیکم.
0: وعلیکم السلام ورحمۃ اللہ.
3: ریحان مرزا عرض کر رہا ہوں سر.
0: آئیے ریحان میاں, کیا حال ہے تمہارا, ٹھیک ہو؟
3: بالکل ٹھیک سر, آپ کو سن کر تو مزید ٹھیک ہو گیا.
0: کیوں, یہ کوئی لڑکی کہتی کہ آپ کی آواز سنی میری سر کا درد ٹھیک ہو گیا؟ کہاں کوئی گل ہے
3: سر, ہم بھی کہہ
0: منڈے بھی انج کہن گے تے مینوں تے ہن شرم آنی چاہیے.
3: نہیں سر, ہم بھی کہہ سکتے ہیں اتنی.
2: یار یہ اچھا نہیں, ہمارا نہیں کہہ رہا,
0: ریحان مرزا ہمارا انٹرنی ہے.
2: اچھا,
0: بہت اچھی گفتگو کرتا ہے.
2: ریحان کے آنے کے بعد جس طرح سے انہوں نے گفتگو کا آغاز کیا, اس سے یہ محسوس ہوا کہ کچھ ہے, وہ چاہ رہے ہیں کہ ڈلیور ہو. انسان کے اندر کچھ ہوتا ہے اور وہ مچلتا ہے تو دل چاہتا ہے کہ وہ سب کے سامنے آیا ہو, ایسے ہی ہے.
0: ہاں جی, ہاں جی, جی ریحان فرمائیے.
3: سر خیریت سے ہیں آپ؟
0: محترم کیا فرمائیں گے آپ, اور آج کے دن ہماری سماعتوں کو کن الفاظ سے آپ منور کریں گے؟
3: سر ایک غزل آپ کو سنا دیتا ہوں,
0: غزل
3: اگر آپ کی اجازت.
0: غزل سنائیے, اگر غزال بھی ہو وہ بھی چلے گا.
3: جی. بدگمانی کو بڑھا کر تم نے یہ کیا کر دیا,
0: ہائے ہائے ہائے ہائے ہائے ہائے.
3: بدگمانی کو بڑھا کر تم نے یہ کیا کر دیا, خود بھی تنہا ہو گئے مجھ کو بھی تنہا کر دیا.
2: اچھا ہے, بہت اچھا.
3: بندگانے دور حاضر کی خدائی دیکھیے,
0: واہ واہ.
3: بندگانے دور حاضر کی خدائی دیکھیے, جس جگہ جس وقت چاہا حشر برپا کر دیا.
0: واہ
2: بہت اچھا.
0: جس جگہ
3: وہ گھر آئے تھے نذیر, وہ گھر آئے تھے نذیر, ایسے میں کچھ کہنا نہ تھا. وہ گھر آئے تھے نذیر, ایسے میں کچھ کہنا نہ تھا, شکر کا موقع تھا پیارے تو نے شکوا کر دیا.
0: واہ واہ بہت اچھا, بہت اچھا, بہت اچھا.
2: بعض اوقات کسی ایک لفظ سے ہی ساری زندگی کی جو ریاضتیں ہوتی ہیں وہ اسی طرح سے برباد ہو جایا کرتی ہیں. ایک لمحہ، ایک موقع، ایک وقت ایسا آتا ہے، ایک پل ایسا آتا ہے جس میں اگر آپ نے اس وقت اپنے آپ کو نہ سنبھالا، اگر آپ نے اپنے آپ کو کنٹرول نہ کیا، تو وہ سب کا سب جو بہت عرصے میں بنایا ہے، جس جگہ پہ پہنچے ہیں، وہ برباد ہو جائے گا. بڑا بڑی خوبصورت غزل، بہت خوبصورت.
0: ریحان کا گلا، اس کی آواز، اس کا انداز تیار ہے،
2: بہت اچھا، بہت اچھا.
0: اور ریحان بہت اچھا. اور ریحان آپ کو جو ہے نا تھوڑی سی بٹھانا پڑے گا مجھے کمبائن ایسے شو میں جہاں پہ آپ کی تہذیب کے دامن کو ہم تار تار کریں، تاکہ آپ کی گفتگو جو ہے نا مزید
2: میرے منہ چو عزت بھی نکلنے لگی.
0: یہ تاکہ تھوڑا سا کھل کے گفتگو ہونا شروع ہو نا،
2: کھل کے، ہاں
0: پھر زیادہ مزہ آنا شروع ہوگا نا.
3: جی
0: ورنہ تو پھر ایسا لگے گا کہ یہ سنجیدہ پروگرام ہے. ورنہ پھر آپ کو ایک سلاٹ ہے ہمارے پاس، اگر آپ چاہیں تو 2 سے 4 بجے تک آپ کی آواز سننے والوں کی سماعتوں سے ٹکرا سکتی.
3: بہت شکریہ سر، سلامت
0: رہیں
3: آپ.
0: تھینک یو ریحان، لاس آف لو، لاس آف لو بڈی، سی یو آن سیٹرڈے.
3: اللہ
0: اوکے، انشاءاللہ. اوفیا غزل، میرا بھی دل کرتا ہے میں بھی بولوں تو کال کرو نا یار. السلام علیکم.
4: جی السلام علیکم اسد بھائی.
0: وعلیکم السلام، کون ہے ہمارے ساتھ؟
4: بات کر رہے ہیں. ماشاء اللہ ماشاء اللہ، لائن لگی ہوئی ہے.
0: مجھے بھی یہی لگتا تھا لائن لگی ہوئی ہے، لیکن یہاں پہ سارے لڑکے ہیں.
2: خواب تو ہوگا کہ لائن لگے،
0: ہے نا؟ میرا بھی دل کرتا ہے میں ایسے دیکھوں میرے پیچھے لائن لگی.
2: نہیں نہیں، پیچھے نہیں.
4: اور رحمان بھائی کو بھی سلام. کیسے؟
2: وعلیکم السلام، کیا حال چال ہے آپ کے؟ آپ خیریت سے ہیں؟ ٹھیک ہے. رم
4: شکر الحمدللہ، شکر ہے مالا کا. میں نے کہا ہاں کال ملا ملا کر ہاتھ تھک گئے، اور گرمی بھی اوپر سے بہت.
0: یہ تو ہے جی، گرمی.
2: کیا کہا ہے؟
4: ٹاپک تو نہیں ہے.
0: ٹاپک جی رحمان بھائی بتائیں گے. رحمان بھائی کا وقت ہوا چاہتا ہے.
4: تو ماشاء اللہ ماشاء اللہ بہت اچھا پروگرام کرتے ہیں، اور افسانہ بہت اچھا سناتے ہیں ماشاء اللہ.
2: آج بھی انشاءاللہ افسانہ ایک شامل کریں گے.
4: جی
0: افسانہ لکھ رہا ہوں میں بھی، اور کسی دن میں سناؤں گا یقیناً. اور رحمان بھائی نے کل اس کی جو ہے فرمائش کی تھی، فرمائش کی افسانہ.
2: آپ مکمل کرنے کے بعد پھر وہ سنائیں گے.
0: مکمل نہیں ہونا، وہ نامکمل سن لے،
2: ادھورا ادھورا.
0: ہاں آپ کے شو کے مطابق ہے، کیوں؟
2: بس وہ مجھے بھیج
0: رہا، چلا جا رہا،
2: وہ مجھے بھیج،
0: وہ چلا جا رہا. جب تک ہے جان وہ سلسلہ چلتا رہنا ہے.
4: بھائی
0: آپ بھی رحمان بھائی کے پروگرام میں آپ بھی ہوں گے کہ آپ جائیں گے؟ اب یہ رحمان بھائی کا پروگرام ہے، یقین کریں. اس کے پروگرام میں بیٹھا ہوں میں. نہیں نہیں، میرا وقت ختم ہو چکا جی.
2: مجھے تو لگتا وقت شروع ہے. ایک ڈیڑھ سال پہلے یہاں پہ ایف ایم 101 کا وقت شروع ہوا تھا. یس، مجھے یہ احساس ہوا ہے. یہ دن تو نہیں تھے، لیکن اس سے پہلے ڈیڑھ سال تقریباً بیت چکا ہے. تو اب یہ جو وقت ہے نا، پورے پاکستان میں 101 کا وقت ہے الحمدللہ. تو یہ ایک احساس مجھے ہمیشہ اس شخص کو دیکھتے ہی، اس کا خوبصورت چہرہ دیکھتے ہی مجھے احساس مل جاتا ہے کہ ہاں 101 کو ہاں وقت دیا ہے، اور پھر 101 کا وقت شروع ہوا الحمدللہ. بہرحال تھینک یو ویری مچ ارم، بہت شکریہ آپ نے کال کی. کچھ اور کہنا چاہیں گی؟ کیا دل چاہ رہا ہے اس وقت؟ کوئی بات، کچھ بھی. آپ کی آواز کٹ رہی ہے. ہیلو،
0: آپ کی آواز گئی،
2: دوبارہ کال.

0: मैं यहाँ से भूल गई हूँ।
1: अच्छा चले कोई बात नहीं, बहुत अच्छा, बहुत अच्छा,
0: बहुत ही खूबसूरत ये कलाम है। इसरार शाह ने इसको पढ़ा, बहुत अच्छा। ही खूबसूरत पढ़ा। हम गुनाहगारों पे भी हूँ नजरे करम रहमत अल्लामी, तो बहुत ही खूबसूरत, अगर आपको मिले तो जरूर प्ले कीजिएगा।
1: जी जी जी जी जी जी जी जी।
0: बहुत खूबसूरत है ये और अच्छी रौनक लगी हुई है। उस दिन सर आप, मैं इतनी कॉल मिलाती रही, आपको कॉल ही नहीं लगी 14 अगस्त के शो में। आप रोल खाने में इतने मस्त हुए, आपने हमारी कॉल।
1: मैं तो रुला हुआ हूँ जी।
0: ना करे करो सानू, तुम रंगा ने बारे दस दस के रोले हुए हैं।
2: रोल खाते हैं
0: है ना, इन्होंने उस दिन रोल खाए, इतने मस्त होके खा रहे थे रहमान, इन्होंने हमारी कॉल ही नहीं पिक की।
2: मैंने तो जब भी इनको देखा, इनको रोल खिलाते हुए देखा है, वो बहुत पसंद है खाना ना, बहुत मजे का होता है वो।
0: बस ये रोल,
2: तो ये खुद भी खाते हैं, ये अच्छी बात है।
0: नहीं नहीं, ये रोल कर देते हैं लोगों को।
2: हाँ ये भी है।
1: अच्छा जी।
0: मैं बताने ये चाह रही थी कि सर गलती से
2: रोल देते हैं या रोल कर देते हैं।
0: नहीं रोल भी देते हैं वो, मैंने रोल देते हैं बस,
2: जैसे उनका दिल चाहे, जैसे उनको आसानी हो, जैसे उनको अच्छा लगे।
0: इस तरह ना कॉलिंग लग गई है तो फिर रुल ही रहे होंगे ना।
2: यस।
0: और नहीं, जबरदस्त इनका शो जा रहा होता है, नो डाउट, कमाल शो जा रहा होता है,
2: खूबसूरत प्रोग्राम करते हैं,
0: बहुत खूबसूरत प्रोग्राम होता है, गुफ्तगू बड़ी खूबसूरत होती है और टॉपिक को जो जिसको ये डिफाइन करते हैं, वाह जबरदस्त।
1: बहुत शुक्रिया मैडम, थैंक यू वेरी मच, बहुत शुक्रिया।
0: और बताना ये चाहती थी, रोल मैंने गलती से भेजे थे, मेरी कॉल ही नहीं मिली, मैं बड़ा कोशिश की थी मक्खन मस्का लान दी, फिर मेरी कॉल
1: नहीं, मैं दस्ता सी ऑन एयर, मैडम अनिला ने भेजे हुए हैं यहाँ पे।
0: नहीं नहीं, मुझे तो नहीं पता। रोल्स
1: एंड पैटीज,
0: आपको कैसे पता चला, आपको तो पता ही नहीं था।
1: नहीं मैं ही तो तानू क्या, असि सारे ने इकट्ठे होना।
0: वो बेटे को गले का पकड़ा होना, तो वो गया पकड़ा के आ गया, मैंने कहा क्या बताए थे, कहता मैं कह रहा था फखर दे के गया, मैं कहा जिंदाबाद।
1: थैंक यू वेरी मच, बहुत शुक्रिया,
0: थैंक यू जी, सबके लिए बहुत चीजें हैं, बहुत शुक्रिया रहमान, आप भी कॉल लेनी शुरू करें, अच्छा लगता आपसे आके बात।
2: जी मैं कोशिश करूंगा, लेकिन आज अफसाना है तो शायद कॉल शामिल ना कर पाऊं, लेकिन कोशिश करेंगे इंशाल्लाह।
1: मैसेज किया चांद, इस बात का क्या मतलब है, आपको कह देती पढ़ने वाले पे क्या गुजरती है, इसको भी सोचे। हाँ तो सही बात है ना, मुझे शर्म आ जाती है आपके इतने वो शिद्दत से जो आ रहे होते हैं ना इजहारे मोहब्बत में, शर्मा जाता है, ट्रस्ट भी शर्माने लग जाती है। मतलब आपको जस्ट अपनी मोहब्बत का बताया है, आपसे रिटर्न। अच्छा ठीक है। और देखो मैं शर्माओं भी ना तो फिर की करा। अच्छा आयशा ने कहा थैंक यू वेरी मच जी, आपने गाना चलाया जी, ओके थैंक यू जी, यू वेलकम। अब यार क्या यार, आप बिना ऐसी बातें करते हैं यार, मुझे शर्म आ जाती है आज, मतलब अखीर ही हो गई। अच्छा नज़ीर घोसो हैं, कंवर नाज हैं, मरीना बिलाल हैं, पीरज़ादा गुलाम मुश्तफ़ा साहब हैं, कल्ब मोमिन हैं, अहमद बाबा ने क्या बात है, थैंक यू वेरी मच। सिर्फ फातमा इस्लाम के हवाले का मसलाम, मेरा फयाज है, नदीम खान चांडिया साहब हैं, डी जी खान से सुन रहे हैं, मेरा फयाज पूछ रहे हैं कैसे हाल है, अच्छा है, बहुत अच्छा है। हसन अहमद फ्राम पंजाब यूनिवर्सिटी लाहौर, सर थैंक यू वेरी मच फॉर लिसनिंग। कंवर नाज फिर अगेन, अमरजा चौधरी साहब ने सलाम किया, वालेकुम अस्सलाम, एंड मेरा हाल ठीक है नदीम, आपका शो अच्छा होता है, हमेशा सलामत रहें, थैंक यू वेरी मच जी। हसन अहमद साहब बहुत शुक्रिया, आप ऐप से सुन रहे हैं हमें, और ओके आशिक खसाली साहब, खिसली खसाली, यार मैं हर दफ़ा एक मिनट कितने है पाए, हाँ जी खास खिली साहब ओके थैंक यू वेरी मच। रहीला रेहाना खान बखर से सुनती हैं, बहुत शुक्रिया आपका, नवाजिश है आपकी, ओके थैंक यू वेरी मच फॉर योर मैसेजेस एंड आई रेड ऑल योर मैसेजेस जी। इस्लामाबाद वाली पोस्ट पे इस वक्त जिशान नासर यकीनन वहाँ पे आ गए होंगे, और उनका शो चल रहा होगा कि नहीं चल रहा, ओके पाकिस्तान, अच्छा ठीक है। नौशीन रशीद साहिबा आपका पैगाम पढ़ दिया था मैंने। अदन फातिमा सलाम के आर्दे डॉक्स, वालेकुम अस्सलाम। वसीम अब्बासी साहब बहुत शुक्रिया जी, आप सुन रहे हैं। महर लजपाल मुल्तान से सुनते हैं, थैंक यू वेरी मच। जलील मस्तोई साहब ने सलाम किया, वालेकुम अस्सलाम। अकबर ख़ान साहब ने, काजी अनवारुल हसन ने सलाम किया, वालेकुम अस्सलाम। दोनों को बहुत शुक्रिया आप सबका, आपके पैगामात मौसूल हुए और थैंक यू वेरी मच। एक अदद और कॉल लेने की इजाज़त है रहमान भाई?
2: ले ले ले ले ले सर।
1: हेलो
3: जी, अस्सलाम वालेकुम।
1: वालेकुम अस्सलाम, कौन कहाँ से और क्यों?
3: कौन कहाँ से जी? मोहम्मद शहजाद शाहबाद से।
1: अगला सवाल था क्यों?
3: बड़ी मेहरबानी जी, माशाल्लाह सारा तो सुन रहे हैं आपका, बहुत अच्छा लग रहा है, तो शुक्र करते हैं कि आपसे बात हो गई।
1: आप शुगल करते हैं रहमान भाई, कह रहे हैं हम शुगल करते हैं कि आपसे बात हो गई। आप शुगल करते हैं?
2: शुगल करते हैं हम शुगल करते हैं कि आपसे बात हो।
3: हाँ शुगल भी कर लेते हैं ये, मुझको ना ब्लू कलर का कलर जो है ना वो पसंद, जो नीला नहीं होता, नीला
1: बिल्लू। अच्छा मैं पहले समझा वो गले में लच नहीं होता बिल्लू, वो
2: बिल्लू दा रंग होना ना, वो मुझे पसंद है, वो दसना केड़ा
3: पसंद आ गया जदों दा मैं गाना नहीं सुनिया। नील करो या नील करो मेरे तो नीलो नीलो मैं सौदे कीते दिलां दे,
2: बड़ा ही अच्छा
3: गाया
1: सर, थैंक यू,
3: बड़ी वधिया,
2: थैंक यू सर,
3: दिल खुश हो जांदा जी, बड़ी बड़ी मेहरबानी,
1: बड़ी मेहरबानी सर, थैंक यू वेरी मच फॉर यू।
3: ओके जी, अल्लाह हाफिज़। अल्लाह
1: हाफिज़। अस्सलाम वालेकुम। सर आवाज नहीं आ रही, थोड़ी ऊंची आवाज में पड़ी है।
4: अस्सलाम वालेकुम व रहमतुल्लाह व बरकातहू।
1: अस्सलाम जी व रहमतुल्लाह।
4: क्या हाल है सर? ठीक हो? खैरियत? जोड़े पोस्ट से शबीर हुसैन अर्ज कर रहा हूँ।
1: जी जी, कैसे हैं आप? खैरियत से हैं?
4: जी जी खैरियत से हैं। आप प्रोग्राम माशाल्लाह बहुत अच्छा आपका,
1: बहुत शुक्रिया।
4: और 12 रबीउल अव्वल का महीना शुरू हो गया।
1: जी जी, आपको बहुत ज्यादा, तमाम सुनने वालों को 12 रबीउल अव्वल
4: मुबारक। मेरी तरफ से आपको रबीउल अव्वल, ये ईद से सबसे बड़ा मुसलमानों के लिए खुशी का दिन यही है।
1: Exactly.
4: तो मैं चांद नाथ के शेर पर सुनाना चाहता हूँ।
1: पढ़िए पढ़िए, यकीनन पढ़िए।
4: रसूल अमीन खातमुल मुरसलीन, रसूल अमीन खातमुल मुरसलीन, तुझ सा कोई नहीं, तुझ सा कोई नहीं, मुस्तफा मुझ तबा तेरी मद हो सलाम, मेरे बस में नहीं, दस्तरस में नहीं, मुस्तफा मुझ तबा तेरी मद हो सला, मेरे बस में नहीं, दस्तरस में नहीं, मेरे बस में नहीं, दस्तरस में नहीं, दिल को हिम्मत नहीं, लब को चारा नहीं, दिल को हिम्मत नहीं, लब को चारा नहीं, तुझ सा कोई नहीं, तुझ सा कोई नहीं, ऐ रसूल अमीन खातमुल मुरसलीन, तुझ सा कोई नहीं,
1: سر زبردست چھا گئے,
4: بہت مہربانی,
1: بہت شکریہ, تھینک یو ویری مچ, بہت شکریہ,
4: وعلیکم
1: السلام. کمال خوبصورت, کمال خوبصورت جی, بے شک. اور میں جلال الدین سیوطی صاحب کا وہ جو قول ہے اس کے یقیناً جتنے بھی ماننے والے ہیں ان میں سے ایک ہوں, بلکہ سمجھتا ہوں ان کے جو پیروں کی خاک ہے اس کے برابر بھی نہیں. اتنا بڑا نام ہے علامہ جلال الدین سیوطی صاحب کا. اپنی کتاب الاتقان میں وہ لکھتے ہیں کہ رسول کائنات کی ذات مقدس کے بارے میں جس قدر غلو کر سکو
5: صلی اللہ علیہ وآلہ وسلم,
1: جس قدر کر سکو کرو, یعنی جس حد تک آپ کا دل کرتا ہے ان کی شان کو بیان کریں آپ کر سکتے ہیں. تو یہ بے شک بہت بڑا نام ہے. بعد از خدا بزرگ تو ہی قصہ مختصر,
5: بالکل
1: ڈال لینی چاہیے. السلام علیکم.
6: السلام علیکم.
1: وعلیکم السلام.
6: میرا نام گلشن ہے, میں لاہور سے بول رہی ہوں.
1: جی میڈم, کیسے ہیں آپ؟ خیریت سے.
6: ہاں جی اللہ کا شکر ہے. کافی دیر سے میں کال ملا رہی تھی, آپ کی کال نہیں ملی تھی.
1: جی میڈم,
6: آپ کا شو بہت اچھا جا رہا ہے. ہم آپ کا رمضان منڈے کا مثلا دیکھتے تھے, بدھ والے دن جمعرات کو.
1: جی منڈے والا شو ہمارا خراب کیا, سامنے بیٹھا اس نے.
6: نہیں ان کا بھی شو بہت اچھا,
1: ان کی وجہ سے ہمارا کمبائن شو ہوتا تھا, بڑا مزہ آتا تھا منڈے کو.
6: تو میں
2: غم ہائے روزگار میں الجھا ہوا ہوں میں.
1: ہائے ہائے ہائے, غم ہائے روزگار, ہائے ہائے میں الجھے ہیں آپ. جی میڈم,
6: ہم نہ سنتے ہیں اور جو اچھا یہ افسانہ سناتے ہیں, افسوس ہم ریکارڈ کر لیتے ہیں, پورا ہفتہ سنتے رہتے ہیں.
2: تھینک یو ویری مچ میڈم, بہت شکریہ, سلامت رہیں.
6: آپ کو بہت بہت مہربانی, شکریہ. اللہ پاک آپ سب کو زندگی تندرستی دے. آپ کا شو بہت اچھا جا رہا ہے اور عید المیلاد النبی مبارک. میں کافی دنوں سے کوشش کر رہی تھی کہ آپ سے میری بات ہو جائے.
1: بہت
6: شکریہ. اور سب سننے والوں کو میری طرف سے اسلام.
1: بہت شکریہ.
2: وعلیکم السلام.
6: اور بہت خوشی ہو رہی ہے مجھے کہ میں بیان نہیں کر سکتی کہ میرا آپ سے نا رابطہ ہو گیا اور آپ سے بات ہو رہی ہے.
1: بہت شکریہ میڈم, تھینک یو ویری مچ. ہمیں بھی بہت اچھا لگتا ہے جب آپ لوگ کال کرتے ہیں اور اپنی خوشی کا اظہار کرتے ہیں. ہمیں بھی اس قدر ہی خوشی کا احساس ہوتا ہے جس قدر آپ لوگ خوش ہوتے ہیں.
6: اللہ پاک آپ کو زندگی تندرستی سے دے اور اسی طرح پروگرام ہوتا رہے, ساری دنیا سنے اور اتنی طرح محبتیں جاگتی رہیں کہ آپ سننے والے کو نالج میں اضافہ ہوتا رہے اور انسان ان کا ذہن فریش رہتا ہے.
1: بہت شکریہ میڈم, تھینک یو ویری مچ, آپ کی نوازش.
6: بہت بہت شکریہ.
1: دعا میں یاد رکھیے گا. تھینک یو میڈم, تھینک یو, السلام علیکم. جی رحمان بھائی, پھر موڈ سیٹ کریے تہاڈے شو دا.
2: یس
1: چلو پھر, یہ لاسٹ کالر ہے آپ کا, آپ نے کال لینے میرے شو کا.
2: السلام علیکم جی.
7: وعلیکم السلام, کیسے رحمان بھائی آپ؟
2: جی میں بالکل ٹھیک ٹھاک ہوں, آپ کیسی ہیں؟ آپ خیریت سے ہیں؟
7: میں ٹھیک ہوں. میں جسما بات کر رہی ہوں, میں ابھی ڈاکس سے بات کر رہی تھی, پہلے میری کال بند ہو گئی تھی.
2: اچھا, ابھی میرے سامنے ہی ہیں ڈاکس.
7: ہاں وہ بھی کالر
2: آئی, انہوں نے سن لیا تو آ رہی ہے بات.
7: ہاں میری بات سنے نا, مطلب میں نے آپ کو ایک بات بتانی ہے جو آپ نے کل بولا تھا نا, جو ٹاپک رکھا ہوا تھا تو آپ کہہ رہے تھے اس کا تعلق جو ہے
1: وہ پتہ نہیں کہاں رکھا, یہی تو میں کہہ رہا ہوں میں بھول گیا ہوں, کدھر پڑا ہوا تھا ٹاپک رکھ کے بھول گیا ہوں میں. آپ کو مل گیا ہے تو مجھے بتا دیں.
7: پاس میں رحمان بھائی کو کہہ رہی ہوں, ٹاپک کی بات کر رہی تھی.
1: ہاں ہاں ٹاپک کی بات کر رہے ہیں.
7: ہاں جی آپ نے تو رکھا نہیں.
1: ہاں میں نے
2: ویزے کے اوپر چیز کی ایکسٹرا ٹاپنگ بہت اچھی لگتی ہے
7: رحمان بھائی,
2: تھوڑا سا زیادہ مزہ آتا ہے اس میں اگر وہ زیادہ اگر چیز اس میں ہونا, کیونکہ وہ پھر ایسا لگتا ہے جوسی جوسی سا فلیور آ رہا ہے نا, ہلکا سا چکن بھی ہے.
7: آپ یہ کہہ رہے
1: ہیں بہت اچھا لگتا ہے.
2: ہاں
1: اور ٹاپنگ اگر آپ اپنی مرضی سے کریں نا, جہاں جہاں پہ
2: دل چاہ رہا ہے, دل چاہ رہا ہے, ہاں ہلکا ہلکا جہاں جہاں
1: جہاں جہاں,
2: یا پھر اگر آپ وہ بوٹل ہی اپنے پاس رکھ لیں اور اس کے اندر ڈپ کر کے, ایسے ڈپ سوس ہوتی ہے نا وہ, ایسے ڈپ کر کے اگر آپ, بہت مزہ آتا ہے, بہت مزہ آتا ہے.
1: مطلب जो
2: हल्का सा ऐसे ही अगर आप करें तो वो बहुत बहुत अच्छा लगता है, मजा आता है। मशरूम्स, यस, वो भी गोल और उनके अंदर हल्का सा सुराख होता है, वो इतना खूबसूरत
1: लगता है। ब्लैक ऑलिव जो होते हैं ना,
7: कोई मेरी बात भी सुन ले यहां पर। यस
2: जी जी, आपसे ही बात कर रहे हैं, आपको बता रहे थे।
7: क्या बता रहे थे, मुझे जरा भी समझ नहीं आई।
2: टॉपिंग के हवाले से बता रहे थे आप, टॉपिंग के बारे में बात कर रही थी, पूछ रही थी कि पिज्जे में कैसे होती है।
7: नहीं मैं वो वाली बात नहीं।
2: अच्छा डिफरेंट है, डिफरेंट है कोई बात, अच्छा थोड़ी सी डिफरेंट है, ठीक है ओके। पहले से अंदाजा लगा लेता हूँ अक्सर, मैंने खुद भी कहा है कि ना लगाया करें, लेकिन लगा लेता हूँ, चलो बताइए कब।
7: मैं वो कह रही थी जो आपने कल का मौजू रखा हुआ था, ये ठीक है कि इसलिए भी गलत बोल दिया मैंने।
2: हाँ मौजू, हाँ यहाँ यहाँ से ठीक है।
7: हाँ जो उन्वान था आपकी
1: स्टोरी का,
2: क्या
1: कह रही, जो उन्वान था।
2: अच्छा उन्वान था, हाँ ठीक है।
7: किसी के लिए मतलब किसी के लिए आपने खुद को बदलना ये वो जो भी था,
1: तो मौजू नहीं पता ये वो। अच्छा मुझे आपका ये मौजू था, खुद को बदलना ये वो, ऐसा मौजू था यार, कैसे कर लेते हैं।
2: हल्का सा ना बदलना भी होता है, और ये वो का मतलब होता है कि कुछ भी हो सकता है ना बीच में उसमें,
1: मतलब इस तरह का
2: मतलब कि सरप्राइजिंग होना चाहिए।
1: नहीं मैं भी,
2: यानी कि पहले से खबर नहीं होनी चाहिए कि क्या होने वाला,
1: मतलब आई लाइक इट, मैं भी आने के बाद शो के अंदर मौजू रखूंगा
2: ये वो,
1: किसी के चले जाने से ये वो।
7: नहीं मतलब कल देखो मुझे लग रहा था बैड है, तो आपने कहा ये ठीक है इसके साथ, तो ये वो ही हो गया।
2: मेरे दिमाग में ना बहुत कुछ चल रहा है, बहुत आ रहा है। अच्छा जी, आपने कहा कि कल का जो टॉपिक था कि पता नहीं क्या था। क्या था टॉपिक,
1: मुझे बेइख्तियार हो जाने पे ये वो।
7: अच्छा,
2: दिल धड़कता है, धड़कन की जिस तरह से महसूस होता है ना, कैसे सुकड़ता होगा
1: ये,
2: ऐसे। ये जा वो जा, इस तरह से उस तरह से, कभी इधर कभी उधर कभी उधर,
1: किसी से पहली बार दफा मिल रहा है ये वो।
2: ये सोफा कितना खूबसूरत है ना,
1: ये वो
2: मोबाइल है कि नहीं, और तो नहीं है ना, या फिर कोई कैमरा भी नहीं लगा,
1: ये वो। यार ये तो मुझे बहुत,
2: फिर मैंने अफसाना पढ़ना है। बहुत सैड है, ओदी च ना वो खुदकुशी करता है एंड ते, मिनू मैंने पढ़ना है, वो मूड बना रहा है ओदा, प्लीज। अच्छा दोबारा से आते क्या क्या
1: आ जाए जाए, ओके
2: हां जी ठीक है ओके। हमें ना खुद का ज्यादा मजा आता है, हमें एक दूसरे से बात करके ज्यादा मजा आता है।
1: बिस्मा
7: हां जी,
1: ये वो
7: मेरा बैलेंस
2: खत्म
7: हो
2: जाएगा फिर से। यार ये वो हाँ ये वो क्यों कहा आपने ये वो, अब आपने उसको उनको बात पकड़ा दी है, अब वो उसको छोड़ेंगे नहीं कि खुद को किसी के लिए तब्दील करना ये वो। ये क्या
1: अपनी हालत, अपनी हालत को तब्दील करना किसी के लिए ये वो।
2: दरअसल एक खास पॉइंट पे जाके ना इंसान को हालत तब्दील करनी पड़ती है, वो अपने
1: ये जैसे मतलब होता नहीं है ये वो।
7: मेरी बात तो सुन ले, मेरी बात तो सुन ले।
2: हाँ जी बताइएगा बताइएगा।
7: हाँ जी वो मतलब सैड मुझे लग रहा था ना तो, बट वो मतलब हैप्पी भी था उस दिन। मैंने क्या किया, जिस आज सुबह की बात है,
2: जब इंसान बहुत ज्यादा हैप्पी होता है ना,
1: हैप्पी था और सैड भी था।
2: अच्छा लग रहा था मुझे सैड है लेकिन वो हैप्पी था,
1: हैप्पी होता।
2: अच्छा वैसे वो पहले सैड ही होता है, दीदी नहीं दीदी शुरुआत नहीं, देखिए पहले शुरुआत दे विच हमेशा सैड हुंदा है, हल्का सा रोना रोना भी आता है, नहीं नहीं नहीं हल्का सा रोना आता है, या फिर वो फिर एंड में रोना आता है, खुशी के आंसू होते हैं,
1: पहले खुशी के होते हैं
2: नहीं पहले दुख के होते हैं, नहीं इंसान इनकार कर रहा होता है कि नहीं मैं बदलूंगा नहीं मैं नहीं तब्दील होऊंगा, लेकिन होना पड़ता है उसको,
1: पहले खुशी के होते हैं ये वो होता है, फिर उसके बाद होता है जो भी होता है ये वो।
2: अच्छा
1: ये वो यार कमाल मौजूद ये वो। अच्छा آپ کیا موضوع رکھا تھا آپ نے یہ وہ کسی کے لیے خود کو بدلنا یہ وہ
2: کرنا چاہیے یا نہیں کرنا چاہیے
1: خود کو کسی کے لیے بدلنا یہ وہ
2: تھوڑا سا تبدیل کر
1: اس جملے کو مکمل کریں خود کو کسی کے لیے بدلنا یہ وہ
2: خود کو کسی کے لیے بدلنا یہ وہ کے چکر میں نہ پڑنا بدلنا تو اپنے اندر سے بدلنا
1: خود کو کسی
2: پھر بعد میں یہ چاہو کہ یہ ہو جائے وہ ہو جائے اس طرح سے ہو جائے یعنی میری مرضی کے مطابق ہو جائے نہیں ایسے نہیں کرنا
1: خود کو کسی کے لیے بدلنا یہ وہ کام ہے جو تم نے نہیں کرنا
2: یہ وزن ہے اچھا میں مینوں لگ رہا ہے کہ میں نہ کرا شاعری کا پروگرام ہے نا کیونکہ مینوں اتھوں کڈ کے تے تسی آ جاندے ہو وچ
1: یہ وہ ایک اور آخری کال آپ لے رہے
2: میں لے
1: میرے شو
2: آپ کو تو پتا ہے مجھے کال لینا بہت اچھا لگتا ہے السلام علیکم جی
8: وعلیکم السلام رحمان بھائی اسد کیسے ہیں آپ ٹھیک ہیں
1: یہ وہ ہے طارق
2: طارق بھائی کیسے ہیں آپ خیریت سے
8: میں ہزار روپے کا بیلنس پورا ہوا ہے میں نے جتنی مرضی بار بولنی ہے
1: یہ وہ
2: ہزار روپے کا پورا بیلنس ہے
8: میں پورا بوا کے ہیں میں آج
2: اس تو چنگا سی گا تو سانو ایزی پیسہ کروا دیں دے اسی تواڈے نال کلے بیٹھ کے آرام نال گلاں باتاں کر دے
8: اس نے اج تک کوئی انعام نہیں دیتا سارے نے دیندے 1000 روپے میں نے اج تک نہیں دیتا
1: یہ وہ کام ہے جو آپ نہیں کر سکتے
2: ہاں یہ انعام دینے والا کام نہیں میں کر سکتا
1: یہ وہ کام ہے جو طارق صاحب آپ سے نہیں
2: ہاں طارق صاحب واقعی یہ جو کام ہے نا یہ وہ کام ہے
1: آپ کی عمر جو ہے گزر چکی ہے یہ وہ آپ سے نہیں ہوگا
2: ہاں یہ اور وہ نہیں ہو سکتا آپ سے
8: میں بھی 20 سال کا ہوں
2: ہیں
8: 20 سال کا
1: پھر بھی نہیں ہوگا کیونکہ غیر تب
2: نہیں نہیں اے پاوے تو اڈا پروگرام ہے میرا یہ بعد میں یہ نہیں کہنا کہ پائے وہ تو ادا سی نہیں نہیں نہیں اچھا نہیں 20 سال کے آپ یعنی کہ اگر اس میں راتیں شامل کر لی جائیں تو پھر کیسے
1: پھر ڈبل ہو جائے
2: پھر ڈبل یعنی 40 ہو جاتا ہے پھر
1: راتوں کے بغیر
8: 40 کا ہو گیا پھر 40 کا ہو گیا
2: 40 40 کا ہو گیا نا
1: نوٹی
2: ہو گیا نوٹی ہو گیا یس نوٹی ہو گیا جی
1: آپ نے جملہ مکمل کرنا ہے کسی کے لیے خود کو بدلنا یہ وہ
2: یہ وہ
8: یہ وہ یہ وہ یہ وہ شرارتی لڑکے ہیں جو یہ تنگ کر رہے ہیں ہم کو
2: یہ وہ شرارتی لڑکے
1: وزن نہیں آیا
2: ہاں
8: وزن نہیں ہے
2: ہاں اچھا وزن آتا ہے
8: یہ وہ لڑکے ہیں جو کیلے کیلے کھا جاتے ہیں کسی کو سلا بھی نہیں مارتے
2: ہلکا سا وزن بھی آپ کو شامل کرنا پڑتا ہے بیچ میں پھر اس کے بعد جو ہے نا پھر یہ وہ
1: ورنہ پوزیشن جو ہے نا
2: چینج ہو جاتی
1: کمزور ہو جاتی
2: ہاں کمزور ہو جاتی کمزور ہو جاتی
1: بڑا اچھا لگ رہا ہے
2: اس کے بعد میں نے رولانا ہی ہے آپ کو مطلب
1: یہ وہ کام ہے جو ہم کرنا چاہتے ہیں
8: مجھے ایسا لگتا ہے کبھی ہم آپ کے سامنے آ گئے نا آپ تو ہمیں بول نہیں دیں گے
2: جتنی آپ کو طلب ہو رہی ہے مجھے لگ رہا ہے
1: آپ آ ہی جائیں مل لیں جتنی آپ کو طلب ہو رہی ہے نا آپ آ ہی جائیں مل لیں
8: اچھا آج اصل بھی میں آؤں گا تو کائنڈلی پھر مجھے بلا لیجیے گا اندر یہ نہ ہو کہ میں تیار شیار ہو کے آؤں تو پھر مجھے واپس جانا پڑے
1: پائن ایتھے افسانہ پڑھا جا رہا ہوئے گا تسی سامے بن کے بہ جانا ہے تے جتھے غلطی ہوئے تسی با آوازے بلند لقمہ دینا ہے
8: میں نہیں آپ کے پروگرام میں آؤں گا
1: اچھا میرے پروگرام میں آئیں گے
8: پہلے آپ سے سٹارٹ کروں گا کیونکہ آپ کو سننا شروع کیا تھا میں نے پہلے آپ کو
1: بسم اللہ کریں ضرور آئیے
8: اللہ تعالیٰ آپ کو اپنے زبان میں رکھے بہت شکریہ آپ کا
2: تھینک یو ویری مچ اللہ حافظ
8: اوکے چلو
1: اچھا یہ وہ کال تھی جس کے بعد میں چاہتا ہوں
2: یہ وہ کال تھی جس کے بعد میں جاتا ہوں
1: اس کے بعد اب جانا بنتا ہے کیونکہ یہ وہ شو ہے جس کا بیڑا غرق ہو رہا ہے
2: نہیں نہیں نہیں مطلب کہ ہاں
1: آپ یہ وہ افسانہ جو آپ چاہ رہے ہیں
2: ابھی ابھی مجھے ایک شکل نظر آئی تھی میں آپ کو قسم دینے لگا تھا ان کی آپ کو قسم ہے ان کی نہیں ان کی ہے
1: نہیں نہیں میں آپ کو بتاتا ہوں اس کی نہیں اے آپ نے مجھے قسم دینی ہے
2: یہ دیکھیں ایک منٹ ٹھہریں آپ نے اپنے وہ دیکھنا مجھے یہ ان کی قسم ہے ان کی قسم ہے ادھر دیکھیں ادھر دیکھیں ادھر دیکھیں
1: سر نہیں میں آپ کو
2: یار آپ نے وہ ٹی وی میں نہیں دیکھا یار
1: سر ابھی
2: ایک منٹ ٹھہریں یہ ابھی آئے گی
1: ایک منٹ
2: یہ
1: सर एक मिनट मैं आपको बताऊं।
2: अच्छा नहीं वो मतलब आप देनी है, अब खत्म हो गई
1: जेडी को गल मैं भी मानदा ना जिदा मेनू भी अच्छा लगे मन
2: तानू भी ब्लैक ही पसंद है ना
1: किधर है तू किधर है तू ये वो चलो नहीं है ओहो ए होर चल पे आज पाया ना
2: पाए ने बंद करके चलाना है
1: नहीं नहीं आ गया ये
2: हाँ
1: ये वो है
2: ठीक है
1: ये है वो ये अब आपने अब आपका सामने ये वो
2: हाय
1: है ना आला प्रोग्राम फिर अस्सलाम वालेकुम जी अस्सलाम वालेकुम जी वालेकुम सलाम
9: सर क्या हाल है
1: सर आपके पास है? एक मिनट है ये वो लम्हा है जिसमें आप बात कर सकते हैं
9: सर मेहरबानी सर मैं कह रहा था बड़ा मजा आ रहा है आपका टॉपिक सुन के तो अच्छा? ये बताना चाहता था कि आज का टॉपिक ना ये रखें आप कि जब शादी होती ना तो कौन सी रस्म नहीं होनी चाहिए ये टॉपिक होना चाहिए जो गपशप चल रहा है आपका बड़ा मजा आएगा सर
1: कौन सी रस्म नहीं होनी चाहिए